जीवन च नाम तो बिना जो कुछ भी चल रहे है, महाराज ने तो तरकार पाई उस भगती तो टुट के, भजन तो टुट के, नाम तो बेहूणा जीवन एक सजा है। मनुख इस तरह जीवन के इस बोझ नूं ढो रहा है जिस तरह मजबूरी होवे, बल्कि ना केवल इस जीवन नूं ढो रहा है बल्कि अगे वास्ते भी ऐसा हो रहा है कि इहदा आउण जाण चक्कर। कबीर जी ने बड़ी खूबसूरत गल कही, कबीर जी कहते ने जे तू इस जीवन विच जो कि इस जीवन का मकसद है वह पूरा ना किया, जिस काम वास्ते तेनू जीवन मिले वो काम जे तू ना किया पता नहीं तेनू किन्नी वारी आना। भ्रमत फिरत तेलत के कप ज्यों, जिवें कहंदे ने तेली का बल्द एक चक्कर च पिया रहिंदा है, कोलू दे आले दुआले का चक्कर बनिया रहिंदा है। इस तरह सृष्टि विच महाराज कहंदे ने आवन आए सृष्टि में बिन बूझे पशु ढोर, जिस बंदे ने अपनी औकात नूं अपनी हस्ती नूं अपने आप नूं कदे वाचन दा जतन नहीं कीता, अपने आप ते कदे सवाल नहीं कीता मैं कादे वास्ते हां, मैनू किस वास्ते भेजिया गया, कदे ख्याल कीता है? कोई जानवर इन्ना दिमाग नहीं रखता कि वह अपने आप ते सवाल कर सके, उहदे कोल इन्नी सुरत नहीं कि अपने आप ते सवाल कर सके। जीव जंतु जानवर जितने भी पशु ने उन्हां दे जीवन का मकसद कितना कु है, सिर्फ इतना कि वह साह लेंदे ने, जींदे ने, घर बनाउंदे ने, उन्हां दे बाल बच्चे हुंदे ने, उन्हां बाल बच्चियां दी पालना दे विच वह अपनी जिंदगी ला दिंदे ने, परवाह नहीं करदे। कई ऐसे जानवर भी देखण विच आए ने जिहड़े अपने शरीर के खंभ तोड़ तोड़ के अपने बच्चियां दा आलना बनाउंदे, अपने शरीर के खंभ खिच खिच के बच्चियां दा आलना बनाउंदे, बच्चियां दे सुख वास्ते अपने शरीर ते तकड़ा दुख लैंदे। और एक मक्खी ऐसी भी देखण विच आई है तकरीबन भंवरे जिंदी, जिस दी औलाद जो जिस दी संतान जिस दा बच्चा उसदे शरीर दे विचों जद निकलदा है ते उसे नूं खा के पलदा, उहदे शरीर दे विचों दा बच्चा निकलदा उहदे शरीर दा मादा खा के उह मर जांदी, मक्खी मर जांदी, उहदा बच्चा उसे दे शरीर दे अंदर दा मादा खा के उहदे शरीर दे उपर बैठा पलदा फिर उड़ जांदा। ते जे बंदा समझे ना कि श्वास लेना, सौ जाना, खा के पै रहना, औलाद हो जानी ती उस औलाद की बड़ी संभाल हो जानी, तू बहुत उचेचा काम कर लिया, कुछ नहीं, यह तो जानवरों वाला काम, उन्हें आलना बना लिया तू घर बना लिया, उन्हें कोई खुटकुरना बना लिया तू कोई महल बना लिया, कोई वक्री गल नहीं। गल सिर्फ इनी है कि वह जितनिया जूना ने वह सारिया सिर झुका के चलने वाली, केवल मनुख सिर उठा के चलने वाली जून, यह सीधा तुरन वाले, एदा दिमाग उपर नू है, सिर उपर नू है, इसे करके एक उची गल करदा है, एक नवी गल करदा है। और जुगा पहला जब तो मनुख ने इस धरती दे उते अपना वजूद महसूस किया है उदों तो अंदर एक सवाल उठा है कि इन्हां जानवरां नालों इन्हां आम जीव जंतुआं नालों मैं वखरा, मेरे हत्थां च कुशलता है, मेरे नेत्रां च पछाण है, मेरे कन्नां विच सोझी है, मैनू सो के प्रतीत करन दी समझ है, मैं सुन के महसूस कर सकना, जबकि आम जानवर एक ही गुण लैके बैठे होंगे। कन्न सब जानवरों के ने, लेकिन सब जानवरों के कन्न इन्ना काम नहीं करते जिन्ना बंदे के कन्न काम करते। ते जे किसी जानवर के केवल कन्न बहुत काम करते ने तो उहदा नक नहीं काम करता, चमगिद्दड़ के कन्न बड़े काम करते, कुत्ते का नक बड़ा काम करता, चील दियां अखां बड़ा काम करदियां ने, लेकिन बंदे का यह सारा कुछ बड़ा सख्त काम करता है, बड़ा जबरदस्त काम दा है, बड़ा सूझ वाला है। और यह सारिया तत्ता ने मिलकर सारे इंद्रा ने मिलकर मनुख नू विशेष बना दिता, इस विशेष मनुख ने अपने आप से सवाल किया मैं कादे लिए, और जुगा तो यह सवाल करता आया मुड़ मुड़ के जवाब मिलता रहा है। एक गल बड़ी खूबसूरत एक विचारक ने कही, वह कहता है निरंकार ने बड़ा कुछ रचे, लख 84 जोन सबाई मानस को प्रभदीप ने,
مالک نرنکار نے سب کچھ رچیا ہے تے سارے رچنا دا سکھر جو ہے وہ منک ہے. واہگرو کی ساری رچنا دا کلائمیکس منک ہے. سب تو ودیا رچنا وہ منک ہے. ہوں منک بھی بڑا کچھ رچ رہے ہیں. سدھارن ڈنڈے تو شروع ہو کے یتر تو شروع ہو کے اج یہ کمپیوٹر اس نو آپ نو حیران کری جا رہے. بندے نے بڑا کچھ رچے ہے لیکن بندہ سنتوشت کوئی نہیں کیونکہ یہ جو کچھ رچنا ہے جو یہ رچنا کا سکھر ہے وہ یہ ہے کہ اے جس نے یہ رچیا وہ لب لوگ جان لو جی وہ نہیں جان سکتا تو اپنے آپ نو جان لو کہ میں کی ہاں کدے نہیں. یہ سوال بڑے چردا چلیا ہے. جد جد کسی نو یہ جواب آڑیا ہے کہ میری ہوند کدے لئی ہے ایک نویں دھرم نے جنم لیا. جد بھی کسی نو یہ سوال کا جواب ملیا ہے کہ منخا جیون کدے لئی ہے ایک نویں دھرم کا جنم ہوا ہے اس دھرم کے انوسار ہی لوگ ہوئے نے کیونکہ وہ دھرم کے انوسار ہی ہو کے لوگوں نے اپنا جیون سکارتھا ہوں جا کے سما پا کے لوگوں نے دھرما نو کیول کرم کانڈ بڑا دیتا. دھرم پیہے ہوں چلے گئے مڑ کے نواں دھرم لوڑ محسوس کی جاتی رہی. دھرما دا جنم ہوں رہا منک دے اندر سوال اٹھتا رہا تے جواب مڑ مڑ کے یہی سی. دھن گرو نانک دے سدیوی دھرم دے وچ بھی یہی جواب ہے. پرانی تو آیا لاہا لین تیری زندگی دا تو مقصد ہے. لکھ چوراسی جون سبائی مانس کو پرب دی وڈیائی اس پوڑی تے جو نر چوکے سو آئے جائے دکھ پائے دا جے اس جیون وچ کوئی اچیچی گل نہ کیتی سرجنہار نو نہ پچھانے آ اودی سرجنا دی سکھر اپنے آپ نو نہ پچھانے آ تے پھر او پرمت پھرت تیلک کے کپ جیو کتبے نہ رہن بہائی ہے. زندگی تا لنگ جائے گی لیکن اے چکر بنیا رہ جائے گا آن جان دا. کبیر جی دی جیونی وچوں ایک ساکھی ملدی ہے بڑی پرسدھ ساکھی. کبیر جی نے باہر پھردیا ایک بیل ویکھیا سی. بیل او جس نو بہت ورتیا گیا ورت ورت کے مار مار کے اُدھے کولوں پورا کام لے کے جس ویلے وہ بوجھ بن گیا تو اُنہوں گھروں کڈ دیتا گیا. کسے تیلی نے کم لیا ہے یا کسے زمیندار نے کم لیا ہے کم لے کے جس ویلے بڈا ہو گیا وہ شریر کم دا نہیں رہ گیا اس نو گھروں کڈ دیتا ہے. دیو درشتی والے برہم گیانی کبیر جی نے گو نال اس نو ویکھیا اس رلدے ہوئے نو ویکھیا ترس نال بھرے من نال گو نال ویکھیا تے پچھانے پچھان کے کہندے نے تو اوہی تا نہیں جنوں کہندے ہوندے سا بھگتا آ جایا کر کتے ستسنگ وچ تے تو کیا سی بھگت جی آ جاں گا ذرا کاکا چھوٹا ہے اجے ذرا سیاڑا ہو لوے نا کتے ادھر ادھر چھال مار کے ڈگ کے لت دانا پڑھا دے ذرا یہ خیال رکھنا ضروری. اس تو بھی پچھے اپنی جوانی ویلے تم یہ کرتا رہا کوئی نہیں میں ویاہ کرا لوا میں آیا کراں گا بال بچے دار ہو گیا بچوں کا خیال پی گیا ذرا تو بڑا ہو گیا بچہ تے تو یہی کہتا رہا جی ہوں ذرا وہی نگرانی کا بہت خیال رکھنا پہنتا ہے کتنے وگڑ نہ جائے. جس نے جوان ہو گیا تساں کیا بھگت جی ہوں تو ضرور آیا کراں گے کاکے کا ویاہ کرنا کاکا بھی ویاہ گیا پھر کریجا کہ بس کوئی نہیں وہ ہوں نواں نواں ویاہیا ہے وہ اپنے موج میلے میں چاہے تھوڑے دنوں اپنا کام کار سنبھال لے گا تے پھر میں آنا ہی کرنا اور کرنا کی تے کو نہیں آنا اور کتنے جانا. وہ بھی سما بڑیا لوگ لنگ گیا پھر ایک ایسا سما بھی آیا مڑ کے تینوں کیا بگتا ہوں تو آ جایا کر ہوں تو منڈا بال بچے دار ہو گیا کہتا جی کی کرا منڈا تو بال بچے دار ہو گیا وہ بال بچے ہوں مینو نہیں چڑتے ہوں وہ بال بچے نہیں چڑتے پہلا اپنے بال بچے پھر منڈے دے بال بچے کاروبار اے سارے چجر چ جیون لنگدا لنگ گیا اخیر ایک دن اے شریر تو چھٹی کر گیا لیکن اس گھر نہ چھڑ سکیا وہ پرتی پہنتی نے اس دے نال ملدیاں جلدیاں کتنی ہی ساگیاں کہندے نے اس گھر کدے کتا بن کے چمڑیا کدے اس ناری وچ کیڑا بن کے پھردا رہیا کدے اس گھر دی رکھوالی وچ ناگ بن کے پھرتا رہا کدے اس گھر کا بوجھ ڈھونے واسطے کھوتا بن کے پھرتا رہا اس گھر نو نہیں چھڑ سکیا اس گھر کا موہ نہیں چھڑ سکیا مر گیا جونا چ پیندا رہا جونا چ پٹکتا رہا. کبیر جی پچھان دے کہندے نے تو اوہی تا نہیں تو اوہی جاپنا ہے جس نو کہندے سا بھگتی کر لے بھگتی کر لیندا تے مڑ کے تینوں آ بیل دی جونی نہ پینا پے بھگت جی وہ نقشہ بھی کھینچ لے وہ جیون کا جو نظارہ بنے ہیں وہ بھی دکھا رہے ہیں سن کہ چار پاؤں جدو تیرے دو پیر سن تو کھڑا سا نہ دو پیروں سے
پیر دو سن کھڑا سا سیدھا تے سیدھا کھڑا ہو کے تو بڑا کچھ سوچ سکتا سا انہاں چارا پیراں تے کھڑا ہو کے تو ہن کچھ نہیں سوچ سکتا تیری سوچن کرن دی سمرتھا سیمت ہو گئی ادو تو سوچ سکتا سا مگر تو نہ سوچیا پشوا والا جیون ہی بتایا پیٹ بھرو پشوا جو سویو منک جنم ہے ہارے ہوں تیرے چار پیر نے ہوں تو کی سوچے گا بلکہ جیون دے وچ بھی کئی بار ایسا ہوندا ہے کہ منک لے کے خیال بیٹھا ہے کوئی نہیں کر لینے اس معاملے چ ڈلور دا کے بیٹھا بھگتی دے معاملے چ کئی بار بندہ پروگرام ہی بنا رہ جائے اور عام طور سے پر جوانی وچ لڑکپن وچ بچپن وچ بال بچے داری دے سمے وچ ادکھڑ عمر وچ منک ایسا سوچتا رہندا ہے بس ہن شروع کر دینا ہن بس کاری دینا ہے شروع تھوڑے دنوں نا بھگتی دا کام شروع کر دینا ہوں نت نیم شروع کر دینا ہر گردوارے جانا شروع کر دینا اور سچ کر کے جاننا جہاں بندہ پروگرام بنا رہتا ہے نا کدے کچھ نہیں کر سکتا کرتا کیول وہ ہے جہاں شروع کر دینا جس نے شروع نہیں کیتا کیول ویوتا بنا رہا نا کدے کچھ نہیں بن ویوت کرے تے نال ہی شروع کر دے جس نے شروع نہیں کیتا وہ کدے سرے نہیں لگتا تسا ویکھیا کوئی بھی پینڈا کرنا ایک قدم تسی چکتے ہو تو پینڈا مک جاتا لیکن جس بندے نے قدم نہیں نہ چکیا وہ پہلا قدم حالانکہ جہاں منزل تے پہنچن والا قدم ہے وہ بڑا مہتوپورن جاپتا ہے منزل تے پہنچ گئے یہ قدم اخیرلا قدم بڑا مہتوپورن جاپتا ہے لیکن نہیں جہاں پہلا قدم ہے وہ دا بڑا مہتو جی پہلا قدم نہ چکیا جاتا تو آخری قدم بھی کدے نصیب نہ ہوں وہ پہلا قدم یہ ہے کہ منک نو بچپن تو بچپن چھوٹے تو چھوٹی اوستھا دے بڑے سیانے سوج والے ماں باپ نے جہے آپ گرو بھگتی پربھو بھگتی چ لگے نے تے بچیاں نو پریر کے گردوارے لے آؤ نے نت نیم کرا گٹکا پھڑا کے پاٹ کرا نے چھوٹے تو چھوٹی عمر وچ گرو نال جوڑن دا جتن کرتے لیکن کما کرنا بچیاں نو گرو نال جوڑن دا جتن کیول او کرے گا جدی اپنی زندگی وچ اپنے جیون وچ جدی ایک روٹین ایک جگت بنی ہوئی ہے کہ وہ پاٹ کرتا ہے جی باپ بچے نو کہندا ہے پاٹ کریا کر تے آپ نہیں کرتا بچہ کدے نہیں کرے گا باپ کہندا چل گردوارے چلیے جی تو آپ تر رہا ہے تو بچہ بھی نال تر پائے گا کہ جی باپ لیٹیا لیٹیا کہے کاکا جا گردوارے ہو رہا تو بچہ اتوں تک تر پائے گا راہ جگہ پیچھا ہو جائے گا جواب نہ بھی دے کہے گا باپو آپ تو جانا نہیں مینو کہندا نہیں پہنچ سکے گا آپ بندہ کرے آپ شبھ رستے تے آپ شبھ مارگ تے قدم دھرے تے بچیاں نو چھوٹی تو چھوٹی عمر چ اس پاسے پریر کے لا تے جیڑا بندہ ویوتا کردا رہ جاوے کر لیں اگلے سال کراں گے وہ تو اگلے سال کراں گے اینے سالاں دے ہو جائیے پھر کراں گے کوئی نہیں کر سکتا بندہ وہ پرانے رشیاں نے کچھ ویوتا کیتیاں سن انہاں نے چار آشرم بنا دیتے چار حصے جیون دے کر دیتے وہ کہندے نے برہمچر 25 سال برہمچاری رہو پھر گرہستھ آشرم 25 سال تو 50 سال تک تسی گرہستھ وچ کھچت رہو بچے ہو جان انہاں نوں سنا کے پڑھا کے لکھا کے سوار کے کما کارا تے لا دیو 50 سال دی عمر چ پھر تسی سنیاس لے لو 25 سال سنیاس تیاگ کر کے دھیان لاؤنا سیکھو بھگتی کرنی سیکھو 75 سال دے ہو جاؤ 75 سال تو بعد جو کچھ سیکھا ہے بان پرست آشرم وچ لوکاں نوں سکھاؤندے پھرو گرو نانک صاحب نے دیکھا یہ تمام کمال کی گل ہے کہ بندہ ایسا پروگرام بنا کے بیٹھا ہے کہ 75 سال سے 100 سال کا ہوئے گا کہ 10 سال کی عمر چ فتح جا گیا پھر کی ہوگا ساری لوگ تو تری رہ جائے گی یہ تو جتوں جا کے اتوں سویر اور جلدی تو جلدی کبیر جی کہتے ہیں جب تیری دو لتاں سن ادو تین سوچن کی لوڑ سی کہ چھتی تو چھتی بھگتی وال لگ جاوا ہوں تو کی کرے گا چار پاؤں دوئے سنگھ ادو سر تے سنگھ نہیں سی ادو سر دے اتنے سرتی کا پیرس تے سنگھ پشو پڑے دی نشانی حالانکہ کئی مورکھ جانوراں دے سنگھ نہیں بھی ہوندے لیکن عام طور تے سنگھ ادھے سر تے دکھائے جاندے نے آپ تسی دیکھ لو نا کوڈے راکشتی آپ کئی بنائی ہوئی چتر ویکھدے ہاں فوٹو ویکھدے ہاں مانس کھانا بندہ منکھاں دا ماس کھان والا بندہ ادھے سر تے سنگھ وکھا دیتے اس کر کے وکھا دیتے کہ منک نہیں ہے منک تو تھلے دی چیز ہے پشو پڑے والی گل ہے راکشش پرتی والی گل ہے راکشاں دے سر تے سنگھ وکھائے جاندے نے منک دے سر دے اتنے سنگھ نہیں وکھائے جاندے ہاں جدو منک بہت اچا اٹھ جاندہ ہے نا پھر دے چہرے دے دوالے ایک نور دکھایا جاندہ
फोटो बनाने वाले एक प्रकाश विखाउंदे ने, ये देवता हो गया, मनुख तो उच्चा उठ गया, मनुख तो थले आवेगा ते सिर ते सिंग विखाने पैणगे, मनुख तो उच्चा उठेगा ते चेहरे ते नूर विखाना पैगा। ये बिल्कुल मनुख की अपनी मर्जी है, ये थले नू आउंदा है कि उपर नू जांदा है, देवी गुणा वल वधदा है कि पशु गुणे वल वधदा है। कबीर जी कहते चार पांव दोए सिंग कोंग मुख हुण तो बोल कुछ नहीं सकता, गल नहीं कर सकता, मेरी गल का उत्तर नहीं दे सकता, तब कैसे गुण गई है, हुण तू करेगा भगती, उदो नहीं की, हुण कर सकेगा, तब कैसे गुण गई है, उठत बैठत ठेगा पर है, उठदिया बहदिया तेन सोटा मार दें, जिदे खेत के कोलो भी लंघना है वो डांग नाल तेन भजा देंगे, काम ना करन ते तेन सजा मिली, हुण तेन खान ते किसे पासे मुंह मारन ते भी पैर पैर ते सजा मिलती है, हर बिन बैल विराने हुई है, विराने दे बैल जिदा कोई साई खसम ना हो, विराने विच भटकण वाला बैल, फाटे नक तेरी नक दे विच जेड़ा वो नथ पा के तेन तोरते रहे ने, उस नथ ने तेरा सारा नक पाड़ छड़िया, फटिया होया तेरा नक जिदे च हुण नथ भी शायद ना पै सके, टूटे कंधन मार मार के तेरे कंधे उन्हें तोड़ छड़े, तेरे कंधे उन्होंने कुट कुट के तोड़ छड़े ने, जख्मी हो चुके ने, हाथे नाकन टूटे कंधन कोदो को पुस खई है, हुण तां तू किसे खेत नूं मुंह मारन नहीं देना, उन्होंने किते कोई थों तूड़ी कोई सुका चारा कोई घास तिनका किधरे पिया होया, ए पुस खा के गुजारा तेनू करना पै रहा, सारो दिन डोलत बन मैया, सारा दिन तू बन च भटकदा रहना, अज हुण पेट अघई है, अजे भी तेरा पेट भी भरिया, भुख तेरी कायम है क्योंकि तेनू कोई चाचा खान नू देंदा नहीं, जिन्ना चिर तेरे शरीर विच काम करन दा दम सी उन्ना चिर तेनू अपनी लोड़ नू कुछ ना कुछ उपाल दे रहे, हुण क्योंकि तेरे शरीर दे अंदर सत्ता नहीं हुण तेनू कोई खान नहीं देंदा, कुदरत दे इन्हां खुले खेतां विचों कुदरत दीआं खुलियां चरवां इन्हां चरागाहां विचों भी तिरका तेरे भागां विच नहीं है, तो कहंदे ने सारो दिन सडोलत बन मैया, अज उन्हां पेट आ गई है, तो कहंदे ने जन भगतन को कियो ना मा कहो ना मानो, भगतां ने तेनू किया भगती कर लै, उस जीवन विच तू भगतां दा किया नहीं मन्निया, कियो अपनो पई है, हुण तू अपना कीता पा, वाकई मनुख अपना कीता वो तां है ना बैल दी जूनी च पा रहा, लेकिन आम तौर से मनुख ऐसे जीवन में अपना कीता पा रहे, जिन्हें संसार के दुखी ते आए है करते परेशान लोग ने, पापी कर्म कमाम दे करते हाए हाए ऐसे जीवन में भी ते अगे भी, नानक ज्यों मथन माधानिया त्यों मथे धर्म राय, अगे जाके भी लेखा देना औखा हो जाता, जीवन में भी महाराज कहंदे ने।